सब एक समाए समावे गो। एको रूप एको बहुरंगी सब एकत बचन चलावे गो। गुरुमुख एको

निर्मले हौ सद बलिहारे जास हृदय जिनकै हर वसै इत घट है परगास मन मेरे हर हर निर्मल त्याए तुर मस्तक जिनको लिखिया ते गुरमुख रहे लिव लाए रहाओ हर संत हो देखो नदर कर निकट वसै भरपूर

दुख सुख सम कर जापै ताको काड़ा कहां बियापै सहज आनंद हर साधु माहे आज्ञाकारी हर हर राय रहाउ जाकै अचिंत वसै मन आई ताको चिंता कतहु नाहि जा